0: तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा ले, प्लैटिनियम स्टेटस मेंटेन करे और 5 ईयर अर्निंग्स के साथ 2500 से ज्यादा इनाम।
1: इंट्रा सिर्फ एक टेक्नोलॉजी प्लेटफॉर्म है जो यूजर्स को इंडिपेंडेंट ड्राइवर से कनेक्ट करता है, ट्रांसपोर्ट सर्विस प्रोवाइड नहीं करता। ड्राइवर्स के एक्शंस की जिम्मेदारी इंड्राइव पर नहीं होती। इस मुकाबले में शराकत टर्म्स ऑफ यूज और कैंपेन TNCs को तस्लीम करना है।
2: आए अहद करें कि हम सिर्फ इस्लामिक बैंकिंग का इंतखाब करेंगे, क्योंकि दिल के इत्मीनान के साथ इस्लामिक बैंकिंग है सबके लिए।
3: 1 2 3 ये लो, 1 2 3 ये लो।
4: ये क्या है भाई?
3: 1 जैकेट, शूज हो या वॉच, जो चाहे सेलेक्ट करो। 2 जैस कैश पर ये लो से पेमेंट करो। और 3 ये लो से अपनी पेमेंट को 3 इंस्टॉलमेंट्स में ब्रेक करो। तो क्या समझी?
5: जो चाहे खरीदो, पैसे आराम से दे दो। ये लो बाय जैस कैश।
3: अभी जैस कैश ऐप डाउनलोड करो और ये लो के थ्रू पेमेंट करो।
6: This program is brought to you by
7: AGS Tubular Dikhai Kaam, AGS Tubular Battery, Dil Ko Hai Aaram,
8: and Cool King Hair Oil, Jaise Chalta Phirta AC,
6: and
9: Dettol Cool Soap, Ye Badbu Phailane Wale Germs Ko Dur Bhagaye,
6: and
10: HBL Free Remakam, Jahan Khwab वहाँ HBL।
11: हंडे लाया है इलांट्रा 1.6 स्पेशल एडिशन और वो भी अपग्रेडेड फीचर्स।
0: एंड अगर आप हैं इनड्राइव कार, बाइक या रिक्शा ड्राइवर तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा ले।
2: एंड दिल के इत्मीनान के साथ इस्लामिक बैंकिंग है सबके लिए।
6: एंड
9: जो चाहे खरीदो, पैसे आराम से दे दो। ये लो बाय जस्ट कैश।
6: एंड
12: लिव लाइटर, हैव अ वेट मैनेजमेंट कन्वर्सेशन विद योर डॉक्टर टुडे।
6: And
13: Phoenix laga aur bhul ja, Phoenix laga aur bhul ja।
14: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں، ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کرتی۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
15: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
16: قدرت کا نظام توازن پر قائم،
17: وسائل سے زیادہ آبادی کے بھول سے توازن بگڑ جاتا ہے۔
18: گھر کے افراد اور آمدن میں توازن
19: ہماری ذمہ داری ہے۔
6: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
15: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
2: لائک اس آن facebook.com/FM247365।
1: FM 100।
0: 31 साल FM 100 आपकी आवाज। अस्सलामु अलैकुम पाकिस्तान,
1: अस्सलामु अलैकुम पाकिस्तान।

0: space your text message. Send it to 3636.
1: It's 2:15 p.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
2: مہرانہ دیکھ بھال میں فطرت پروان چڑھتی ہے. شعبے سنگل ریمیڈیز مخصوص ہربل فارمز اور نباتاتی باغات سے حاصل کی جاتی ہیں تاکہ آپ کو ایسا معیار ملے جس پر آپ مکمل بھروسہ کر سکیں. ڈاکٹر حمید جنرل ہومیو اور شعبے جرمنی کے پاکستان میں 75 سال صرف صحت مند پاکستان کے نام.
0: This program is brought to you by
3: ہنڈے لایا ہے Elantra 1.6 Special Edition اور وہ بھی upgraded features.
4: ابھی راجہ استاد آ جائے گا, پھر مجھے کمرے میں لے جا کر غلط طریقے سے ہاتھ لگائے گا اور کسی کو بتانے سے بھی منع کرے گا.
5: ہمارے معاشرے میں جنسی بدسلوکی کے واقعات صرف لڑکیوں کے ساتھ ہی نہیں ہوتے بلکہ لڑکے بھی اس کا شکار ہوتے ہیں. لڑکے اور لڑکیوں دونوں کی حفاظت کا خیال رکھیں, دونوں کو سمجھائیں, چاہے اپنا ہو یا پرایا. اگر کوئی ان کی مرضی کے خلاف انہیں چھوئے تو آپ کو فوراً بتائیں. جنسی بدسلوکی کے بچاؤ کے لیے بچوں میں اپنی حفاظت کرنے کی سمجھ بوجھ پیدا کریں. پاکستان کا آئین اور قانون ہر بچے کو جسمانی اور نفسیاتی حق فراہم کرتا ہے. تحفظ ہر بچے کا حق ہے, آئیں اسے یقینی بنائیں. مزید معلومات اور مشورے کے لیے ہیلپ لائن 1099 پہ کال کریں. وزارت انسانی حقوق, حکومت پاکستان.
6: مفاد عامہ کے لیے پیغام حکومت پاکستان اور ایف ایم 100 کراچی کی جانب سے پیش کیا گیا.
7: کبھی سوچا ہے کہ اب جنگ کی صورت کیا ہے؟ اب جنگ میدان جنگ میں نہیں, ہمارے ذہنوں میں لڑی جا رہی ہے. اب دشمن کی گولیاں بارود نہیں, معلومات ہیں, اور نشانہ ہم سب. ریاست مخالف طاقتیں ہمارے گھروں کے دروازے تک پہنچ چکی ہیں. ٹیکنالوجی اور انٹرنیٹ کے پردے میں دشمن چھپا بیٹھا ہے. وہ ڈھونڈتا ہے کمزور لمحے, بے روزگار نوجوان, ضرورت مند خاندان. پھر ان کے سامنے بچھاتا ہے خواب, بڑی نوکری, تیز دولت, بیرون ملک سفر, اور پھر کبھی رپورٹر کی صورت میں, کبھی این جی او ورکر یا فری لانسر بن کر ان سے وہ راز نکلواتا ہے جو دشمن کا راستہ کھو دیتے ہیں, جن سے بدامنی, خوف اور فساد ہماری گلی کوچوں تک اتر آتے ہیں, ہمیں اپنی ہی مٹی کے خلاف کھڑا کر دیتا ہے. جو آپ سے معلومات لیتا ہے وہ آپ کی ذات تک پہنچتا ہے. آپ کی تصویریں, پہچان, فون, سب کچھ خطرے میں ڈال دیتا ہے. تو یاد رکھیے, کسی اجنبی کو اپنی کوئی حساس بات نہ دیجیے. کوئی مشکوک چیز, کال یا پیشکش ہو, فوراً رپورٹ کیجیے. حساس مقامات بس اپنے ادارے تک رکھیے, کیونکہ ہر لفظ, ہر کلک, ہر تصویر یا تو حفاظت ہے یا خطرہ. فیصلہ آپ کے ہاتھ میں ہے.
6: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
8: گلی محلوں میں صفائی کا خاص خیال رکھیں, کہیں پر پانی کھڑا نہ ہونے دیں. ڈینگی جان لیوا مرض ہے, علاج سے بہتر احتیاط ہے. دس پبلک سروس میسج از برٹ ٹو یو بائی ایف ایم 100.
9: facebook.com/fm247365
10: Your favorite number on my fingertips. Catch your favorite number within no time. Genie in a radio with your very own RJ Jasmine.
11: Alrighty, Janelle, welcome back. So you're listening to FM 100 Pakistan, and my bus page pe jo hai wo messages آنا شروع ہو گئے ہیں. اینڈ اسی کے ساتھ ساتھ جو ہے شنیرا نے ہمیں میسج کیا ہے کراچی سے, اینڈ پیج پر ہمیں میسج کیا ہے, کہا السلام علیکم آر جے, کیسے ہیں آپ؟ وعلیکم السلام, میں بالکل ٹھیک ہوں. میری عید تو بس بزی گزری اور تھوڑی سی اداس تھی. امی کی پہلی عید تھی جس میں وہ نہیں تھی. اوہو, بس ان کو مس کیا بہت. چلیں یار, اینی ویز شنیرا نے ریکویسٹ کیا ہے रहीम शाह का सॉन्ग झूला. अच्छा यार, वैसे हमें ना एक तो नॉर्मली भी इस तरह का कोई अगर ओकेजन हो, ऐसा मौका हो, तो बहुत ज्यादा याद आती है अपनों की. और ऑब्वियसली एक ज़ाहिर टाइम गुजारा होता है, तो ऐसे ओकेजन्स में ना और ज्यादा फील हो रहा होता है. लेकिन एनीवेज शनीरा, सैड नहीं होइएगा, आपने उदास बिल्कुल नहीं होना है, और आपके लिए हम डेफिनेटली गाना प्ले कर देंगे. आपने जो रिक्वेस्ट किया है रहीम शाह का झूला, एंड इसी के साथ साथ जो है मेरी ईद यार अच्छी गुजरी, अल्लाह का शुक्र, बहुत मजे की गुजरी. एंड यू नो आपको पता है कि फर्स्ट डे तो वैसे ही थोड़ा सा स्लो जाता है, चाहे वो मीठी ईद हो चाहे वो बड़ी ईद हो. और यू नो सेकेंड और थर्ड डे जो है वो हैपनिंग होना स्टार्ट होता है, दावतें वगैरह स्टार्ट हो जाती हैं. एंड क्योंकि जाहिर सब थके हुए होते हैं, एक तो रमजान वाली, जो रमजान के बाद वाली ईद होती है उसमें भी, और बकरा ईद में भी, तो ऑब्वियसली सेकेंड थर्ड डे जो है वो अच्छा जाता है. सो आप लोग भी हमें मैसेज करके बता सकते हैं 3636 पर, या चाहें तो कमेंट कर सकते हैं पेज पे, बता सकते हैं आप लोग की बकरीद कैसी गुजरी, क्या किया, क्या खाया, बिल्कुल बता सकते हैं क्या क्या बना आप लोगों के घर में. और हमारे पास नूर का मैसेज आया है. वालेकुम अस्सलाम नूर, मैं बिल्कुल ठीक हूँ, आप बताइए आप कैसी हैं. उन्होंने लिखा है बकरा ईद भी बहुत अच्छी गुजरी थी, और ट्रैक एंड रिक्वेस्ट किया है मन आमा देम. ठीक है, हम जरूर प्ले कर देंगे अभी आपके लिए. तो हम एक काम करेंगे, पहले हम नूर के सॉन्ग की तरफ जाएंगे, एंड देन हम शनीला के सॉन्ग की तरफ जाएंगे. सो आप लोग मैसेजेस करते रहिए 3636 पर, और पेज पे facebook.com/rj.jasmine पे भी कॉमेंट्स करते रहिए. हम लोग जो है लाइव आप लोग के कॉमेंट्स, आप लोग के मैसेजेस इंक्लूड करेंगे. सो मिलते हैं इस गाने के बाद, हमारे साथ रहिएगा.

0: ये क्या है भाई?
1: एक, जैकेट, शूज हो या वॉच, जो चाहे सेलेक्ट करो। दो, जैस कैश पर येलो से पेमेंट करो। और तीन, येलो से अपनी पेमेंट को 3 इंस्टॉलमेंट्स में ब्रेक करो। तो क्या समझी?
2: जो चाहे खरीदो, पैसे आराम से दे दो, येलो बाय जैस कैश।
1: अभी जैस कैश ऐप डाउनलोड करो और येलो के थ्रू पेमेंट करो।
3: This program is brought to you by
4: AGS Tubular Dikhai Kaam, AGS Tubular Battery, Dil Ko Hai Aaram,
5: and Cool King Hair Oil, Jaise Chalta Phirta AC,
3: and
6: Dettol Filter, Ye Badbu Phailane Wale Germs Ko Dur Bhagaye,
3: and HBL Freedom Account, Jahan Khwab, वहाँ HBL।
7: एंड अगर आप हैं इनड्राइव कार, बाइक या रिक्शा ड्राइवर, तो 4 मई से 12 जुलाई तक वीकली चैलेंजेस में हिस्सा लें।
3: एंड
2: जो चाहे खरीदो, पैसे आराम से दे दो, ये लो बाय जस्ट कैश।
3: एंड
8: लिव लाइटर, हैव अ वेट मैनेजमेंट कॉन्वर्सेशन विद योर डॉक्टर टुडे।
3: एंड
9: फिनिक्स लगा और भूल जा, फिनिक्स लगा और भूल जा।
3: एंड
10: दिल के इत्मीनान के साथ इस्लामिक बैंकिंग है सबके लिए।
11: بین الاقوامی سفر پر روانہ ہونے والے متوجہ ہوں، ایسی آن لائن ایپس اور پلیٹ فارم سے اجتناب کریں جو پیسوں کی عوض کسی نامعلوم شخص کا سامان آپ کے اپنے سامان کے ساتھ لے جانے کے لیے کرتی۔ یہ آسان کمائی کا طریقہ تو نظر آتا ہے، لیکن حقیقت میں خطرناک جال ہے۔ منشیات فروش انہی طریقوں کو استعمال کر کے منشیات سمگل کر رہے ہیں۔ یاد رکھیں، اگر آپ کے سامان سے منشیات برآمد ہوئی تو قانوناً اس جرم کے ذمہ دار صرف آپ ہوں گے۔ خبردار، کسی اجنبی کا سامان دوران سفر اپنے ساتھ لے جانا آپ کے لیے خطرناک ہو سکتا ہے۔
12: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
13: قدرت کا نظام توازن پر قائم ہے،
14: وسائل سے زیادہ آبادی کے بوجھ سے توازن بگڑ جاتا ہے۔
15: گھر کے افراد اور آمدن میں توازن
16: ہماری ذمہ داری ہے۔
17: خاندانی منصوبہ بندی کے طریقوں پر عمل کر کے اپنی ذمہ داری پوری کریں۔
12: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا۔
18: FM 100
3: 31 سال FM 100 آپ کی آواز۔ السلام علیکم پاکستان،
18: السلام علیکم پاکستان۔

0: It's 7:15 p.m. This time check is brought to you by Dr. Hamid General Homeo and Schwabe Germany, proudly serving Pakistan with the best of homeopathy for 75 remarkable years.
1: HBL Freedom Account ke saath muft IBFT, muft checkbook, muft online banking aur behtareen mobile app ki sahulat ke saath. HBL Freedom Account, jahan khwab wahan HBL.
2: Cool King. अबे देख के नहीं चलाता क्या?
3: हम लोग को बाइक चलानी नहीं आती तो चलाते क्यों? जब देखो
4: हल्का सा टच हुआ लेकिन रिएक्शन फुल एक्शन मूवी, छोटी सी बात लेकिन सीन बड़ा. लगाओ कूल किंग हेयर ऑयल और कूल हो जाओ. कूल किंग हेयर ऑयल, जैसे चलता फिरता एसी.
1: HBL फ्रीडम अकाउंट के साथ मुफ्त IBFT, मुफ्त चेकबुक, मुफ्त ऑनलाइन बैंकिंग और बेहतरीन मोबाइल ऐप की सहूलत के साथ. HBL फ्रीडम अकाउंट, जहां ख्वाब वहां HBL.
5: خالص اجزاء بھروسے مند شفا شعبے سنگل ریمیڈیز قدرت کے بہترین اجزاء سے تیار کی گئی ہیں کیونکہ آپ کی صحت اس سے کم کی حقدار نہیں. ڈاکٹر حمید جنرل ہومیو اور شعبے سنگل ریمیڈیز 75 سالوں سے پاکستان میں نسلوں کا بھروسہ.
1: ایچ بی ایل فریڈم اکاؤنٹ کے ساتھ مفت IBFT, مفت چیک بک, مفت آن لائن بینکنگ اور بہترین موبائل ایپ کی سہولت کے ساتھ. ایچ بی ایل فریڈم اکاؤنٹ, جہاں خواب वहां HBL.
4: Cool King. बॉस की डिमांड्स ने कर दिया दिमाग का सिस्टम हैंग. लगाओ Cool King हेयर ऑयल और कूल हो जाओ. Cool King हेयर ऑयल, जैसे चलता फिरता एसी.
6: कभी सोचा है कि अब जंग की सूरत क्या है? अब जंग मैदाने जंग में नहीं, हमारे जहनों में लड़ी जा रही है. अब दुश्मन की गोलियां बारूद नहीं, मालूमात हैं और निशाना हम सब. रियासत मुखालिफ ताकतें हमारे घरों के दरवाजे तक पहुंच चुकी हैं. टेक्नोलॉजी और इंटरनेट के पर्दे में दुश्मन छुपा बैठा है. वो ढूंढता है कमजोर लम्हे, बेरोजगार नौजवान, जरूरतमंद खानदान, फिर उनके सामने बिछाता है ख्वाब. बड़ी नौकरी, तेज दौलत, बैरूने मुल्क सफर, और फिर कभी रिपोर्टर की सूरत में, कभी एनजीओ वर्कर या फ्रीलांसर बनकर उनसे वो राज निकलवाता है जो दुश्मन का रास्ता खो देते हैं, जिनसे बदमनी, खौफ और फसाद हमारी गली कूचों तक उतर आते हैं, हमें अपनी ही मट्टी के खिलाफ खड़ा कर देता है. जो आपसे मालूमात लेता है वो आपकी जात तक पहुंचता है. आपकी तस्वीरें, पहचान, फोन, सब कुछ खतरे में डाल देता है. तो याद रखिए, किसी अजनबी को अपनी कोई हसास बात ना दीजिए. कोई मशकूक चीज, कॉल या पेशकश हो, फौरन रिपोर्ट कीजिए. हसास मकामात बस अपने इदारे तक रखिए, क्योंकि हर लफ्ज, हर क्लिक, हर तस्वीर या तो हिफाजत है या खतरा. फैसला आपके हाथ में है.
0: ये पैगाम حکومت پاکستان کی جانب سے پیش کیا گیا.
1: دس پروگرام از برٹ ٹو یو بائی دل کے اطمینان کے ساتھ. اسلامک بینکنگ ہے سب کے لیے.
7: کراچی, لاہور, اسلام آباد, حیدرآباد, رحیم یار خان, ملتان, آباد آباد, گجرات, جیلان, اکراس پاکستان. دس از ایف ایم 100.
8: السلام علیکم پاکستان.
0: اذان مغرب پیش کی جا رہی ہے صوفی سوپ اسپیشل کوالٹی کے تعاون سے.
9: بسم اللہ الرحمن الرحیم. ایف ایم 100 کے سب سننے والوں کو السلام علیکم. کراچی اور اس کے مضافات میں اذان مغرب کا وقت ہوا چاہتا ہے.

0: Welcome back. भाई आई होप कि आपको ये ट्रैक पसंद आया होगा। तो सलीम मेमन भाई, आपको सब मैसेज मिल चुके हैं हमारे, तो उम्मीद करते हैं कि आपकी तरफ से कोई ना कोई जवाब आएगा। और हमारे शाहनवाज स्वाति भी आ गए हैं, कह रहे हैं भाई अस्सलाम वालेकुम, कैसे हैं आप? मसरूफियत की वजह से काफी टाइम के बाद सुन रहा हूँ। आज मेरे साथ सजावल और हिदायतुल्ला सुन रहे हैं, हो सके तो अच्छा सा गाना डेडिकेट कर दीजिएगा। बिल्कुल करेंगे भाई। और जनाब इरफान भाई क्या कह रहे हैं?
1: हबीबी
0: सलीम मेमन, पिंक गोश लाना, ग्रीन मत लाना। कैसी बातें कर रहे हैं यार, वैसे अच्छी बात की आपने। गोश जो भी लेकर आए आप, वो गोश्त ये ऐसा ना हो कि वो जो पीला पड़ गया हो, क्या इसको कहते हैं, ग्रीन जो हो जाता है, नीला पड़ जाता, बल्कि ऐसा नहीं होना चाहिए भाई। ओके ठीक होना चाहिए, और ऐसा ना हो कि बारबेक्यू डॉक्टर के क्लिनिक में बना रहे हो। यार ये बात बड़ी अच्छी की है सलीम मेमन भाई, सॉरी इरफान मेमन भाई। ओके ठीक बात की आपने। वैसे भी कराची में लाइट की वजह से बहुत गोश खराब हुआ है। हाय हाय हाय हाय ना कर भाई, वैसे ही मैं पहली दफा सुन रहा हूँ आपसे। सोनियो मैं ऐसा करता हूँ कि फ्रीजर को सुजुकी में रखकर लेकर आया था। ये सलीम मेमन भाई ये तपा हुआ मैसेज लग रहा है। आपकी तरफ से जवाब भी नहीं आ रहा और आप खामोश भी हो गए, ये फुल टाइम ऐसा लग रहा है, ये गलत बात है। समी आप क्या कहेंगे इस पर, कुछ चर्चा करना चाहेंगे समी साहब आप? अच्छा भाई, जिन्होंने अभी अभी ज्वाइन किया है उनको एक बार फिर बता दें, मेरा नाम है नदीम अख्तर और प्यार से आप लोग मुझे कहते हो NA। सुन स्लीपलेस नाइट में मैं हूं आपके साथ, आपका और मेरा साथ चल रहा है जनाब 3 बजे तक, और ये हल्ला गुल्ला जो जारी और सारी है ये रहेगा 3 बजे तक। और मैसेजेस कर रहे हैं आप 3636 पर। सवाल कोई भी मैंने नहीं पूछा, आज एक आम सा टॉपिक रखा है मैंने, और तंजो मिजाज के साथ टॉपिक के हवाले से बात हो रही है, लेकिन अब आहिस्ता आहिस्ता सीरियस मूड पर उस हवाले से बात करेंगे। आपका मूड स्विच के हवाले से मैं बात कर रहा हूं। संजू गायब है, मोश गायब है, समी गायब है, मिर्जा साहब तुसी भी उत्थे गायब हो गए। मेरी प्यारी सी बहना नौरीन तौसीफ जो है फैसलाबाद से आती हैं, वो भी गायब हैं, बल्कि आज तो दूसरा दिन हो गया, अल्लाह खैर करे और नौरीन तौसीफ को सेहत और तंदुरुस्ती अता फरमाए, जहां भी रहें खुश रहें। हमारे अयूब अफरीदी लाला जो हैं वो भी गायब हैं आज। ये खैर ये दोनों जो गायब हैं, तो अयूब अफरीदी साहब के बारे में तो मुझे खबर थोड़ी बहुत रहती है, वो जरूर किसी न किसी काम में मसरूफ होंगे, इसी वजह से उनका कोई मैसेज नहीं आया, लेकिन उनकी जानिब से हम एक ट्रैक जरूर डेडिकेट करेंगे कुछ ही देर में। तो खैर अभी थोड़ा सा, क्योंकि वक्त थोड़ा सा कम रह गया है, तो मैं चाहूंगा कि आप सीरियस मोड पर आ जाएं और इस हवाले से कोई बात करें। और ये बात पूछने का मकसद ये था कि अक्सर ऐसा होता है कि हम उदासी का शिकार हो जाते हैं, या कभी आपे से बाहर भी हो जाते हैं खुशी में, तो मूड स्विचिंग जो है वो इंसान के लिए बहुत जरूरी है, उसको पता होना चाहिए। हमें खुद नहीं पता होता, ज्यादातर लोगों को नहीं पता होता कि मेरा मूड क्यों खराब है, और अगर पता हो भी तो वो नेगेटिव जो बात होती है जिसकी वजह से आप कोई परेशानी है या कोई भी, जैसे मैंने थोड़ी देर पहले तफसील बताती, तो उस वजह को याद करके आप अपना मूड और खराब कर लेते हैं, अपनी परेशानियों में मजीद इजाफा कर लेते हैं। तो बेहतर इसका हल ये है, हम नालो नाल में आपको बताया भी रहा हूं, ठीक है ना भाई, कि इसका हल क्या है। अगर सपोज के आपका मूड खराब है तो अब आपने उसको स्विच करना है बेहतरी की तरफ, थोड़ा सा खुशगवारी की तरफ, थोड़ी सी खुशी की तरफ। अच्छा, खुशी में और खुशगवार मूड में फर्क होता है। एक तो खुशी का एक इंसान का एक मूड बना होता है, ماحول ہوتا ہے، انسان خوش ہوتا ہے اور اس کی کوئی نہ کوئی وجہ ہوتی ہے. اسی طرح جب آپ کا موڈ خراب ہوتا ہے تو اس کی بھی کوئی نہ کوئی وجہ ہوتی ہے. اب اس کے درمیان میں ایک بڑا لائٹ موڈ جو ہے، خوشگوار موڈ انسان کا ہوتا ہے اور ایک اداس موڈ ہوتا ہے. ٹھیک ہے، اس کی چار میں نے آپ کی قسمیں آپ کے سامنے رکھ دی ہیں. تو اب سب سے پہلے تو وجہ کی طرف چلے جاتے ہیں کہ کسی وجہ سے، کسی بھی وجہ سے آپ کا موڈ صحیح نہیں ہے، تو اس کو بہتری کی طرف، یعنی کہ پہلے خوشگوار موڈ کی جانب لانے کے لیے انسان کو یہ چاہیے کہ جو وجہ ہے اس کو نظر انداز کرنا شروع کر دے. اب نظر انداز کرنے کے لیے بہت دو تین آپ کو طریقے بتا سکتا ہوں میں کہ اپنے ذہن کو کہیں مصروف کر لیں، مصروف، کیونکہ نہ چاہتے ہوئے بھی انسان کا دماغ اسی طرف جا رہا ہوتا ہے جب انسان پریشان ہوتا ہے یا موڈ خراب ہوتا ہے. اچھا، موڈ خراب ہونے کی کوئی وجہ سے مراد یہ نہیں ہے کہ کوئی انسان ہو، ضروری نہیں ہے کہ وہ کوئی انسان ہو، حالات بھی ہوتے ہیں تو حالات کی وجہ سے بھی انسان کا موڈ بہت ہوتا ہے اور پریشانی میں عجیب عجیب سے خیالات آ رہے ہوتے ہیں. تو اس کو چینج کرنے کا میں آپ کو جو طریقہ کار بتا رہا ہوں کہ آپ اس کے بارے میں سوچنا ختم کر دیں. اب سوچ ختم نہیں ہوتی انسان کی، زیادہ تر سوچ ختم اس وجہ سے نہیں ہوتی کہ وہ اس موڈ میں آیا ہوتا ہے اور اس کا دماغ کسی نہ کسی طریقے سے ادھر ہی جا رہا ہوتا ہے. تو آپ نے اپنی توجہ کو بانٹنا ہے. توجہ بانٹنے کے لیے آپ اپنے دوست احباب کے پاس بھی جا سکتے ہیں، مرد حضرات کے حوالے سے ہے یہ، ٹھیک ہے نا. خواتین جو ہے وہ ظاہر ہے اپنی کسی دوست سے فون پر بات کر سکتی ہیں، پڑوسی کے ساتھ چٹ چیٹ کر سکتی ہیں. یہ توجہ بانٹنے کے حوالے سے بات ہو رہی ہے. کوئی فلم دیکھنا شروع کر دیں، کوئی ڈرامہ دیکھنا شروع کر دیں، کوئی میوزک سننا شروع کر دیں، ندیم اختر کا شو سننا شروع کر دیں. مختصر یہ کہ اپنی توجہ جو ہے اس کو کسی اور جانب آپ مبذول کر دیں، تو اس سے یہ ہوگا کہ آپ کا تھوڑا سا خوشگوار موڈ کی طرف سلسلہ کار جانا شروع ہو جائے گا. ٹھیک ہے نا. اچھا، خوشی میں بھی انسان کوئی ضروری نہیں ہے کہ انسان کی وجہ سے ہو، خوشی کی بھی حالات ہوتے ہیں. آپ کی سیلری بڑھ گئی، آپ کا بل کم آ گیا، اس سے بھی انسان بڑا خوش ہوتا ہے، بجلی کا بل، یا کہیں سے کوئی خوشخبری ملی تو انسان کا موڈ خوشگوار ہو جاتا ہے. سکون بہت ضروری ہے انسان کے لیے. تو ان تمام جو میں نے آپ کو فیزز بتائے ہیں، چار فیزز بتائے ہیں، ایک خوشگوار اور ایک اس سے تھوڑا سا پرسکون اور خراب اور بہت اچھا، ٹھیک ہے نا، یہ چار میں نے آپ کو فیزز بتائے ہیں. تو اس میں سے سب سے بہتر ہے نا جو، وہ بیچ والے دونوں ہیں، خوشگوار اور پرسکون. یہ دو چیزیں جو ہیں نا، یہ بڑی معتدل قسم کا سلسلہ کار اس میں رہتا ہے انسان کا، کہ نہ ہی، اور اس میں ایسے موڈ میں جب انسان ہوتا ہے تو وہ اپنے آپ کو ڈھال لیتا ہے، ہر طرف ڈھال لیتا ہے، اور اس وقت انسان کا دماغ بھی بہت اچھے طریقے سے کام کر رہا ہوتا ہے. تو اور جب آپ کا موڈ خراب کی طرف ہوتا ہے یا بہت زیادہ خوشی کی طرف ہوتا ہے، اس وقت بھی ذہن بہتر طریقے سے آپ کا کام نہیں کر رہا ہوتا، آپ کو پتہ نہیں ہوتا کہ آپ کا عمل کیا چل رہا ہے نہ چاہتے ہوئے بھی. تو یہ کچھ کاؤنسلنگ ٹائپ کی چیز ہو گئی ہے، کچھ ڈیٹیل ٹائپ کی ہو گئی ہے جو کہ میں نے آپ لوگوں کے ساتھ شیئر کر لی ہے. تو اب میرا خیال ہے آپ لوگوں کی فرمائشوں کی جانب جانا چاہیے، اور سب سے پہلے بھائی میں پوری کروں گا فرمائش ہمارے پیارے سے سمی بھائی کی. ٹھیک ہے نا سمی بھائی، مزاق چل رہا تھا تو آپ کا گانا تو ضرور ہی چلنا تھا. ٹھیک ہے نا جی، تے ایلو پھڑو تھوڑا گانا. یہ ہماری ہونے والی سمی بھائی کی دلہن کے لیے سمی بھائی کی جانب سے ایلو پھڑو.